0: It's 1 o'clock. Hourly time check is brought to you by Radio Amal. Jwan Rang Amal. Welcome to Radio Amal 88.4. You are listening to Radio Amal Network.
1: We got more hits for you, so stay tuned.
0: 88.4 FM.
2: Zamzam hair shampoo and Zamzam hair oil. Zamzam hair oil. د ویختانو کلاکړی یو پدوا او ویختانو لا ورکوی یو قدرتی چمک چمک. آیا ستاسو په ویختانو کې خشکی ده؟ ویختان مو غرزیږي؟ ویختان مو ودن کوي یا مو ویختان ماتیږي؟ زمزم هیر شیمپو اینڈ زمزم هیر آئل هم ستاسو دفاره دی. کوم چې ستاسو د ویختو خشکی خارخ په مکمل توګه ختموي، نو بالکل جی هم اوس ځان له انتخاب وکئ زمزم هیر شیمپو اینڈ زمزم هیر آئل چې هایست مو یو فدوشی. نو د ملاویدو پته یاد ساتئ، فرنټیر فرنیچر، چارفای، نایلون مارٹ، مد مقابل گلی گلابی فم، ٹانگ سٹی. رابطہ نمبر 0343-912-1745.
1: आपका अपना रेडियो, रेडियो में 88.4 नेटवर्क.
3: दिल से जो निकलती है, दिलों तक जो जाती है, मालूमात को जगाती है, दुनिया का हाल बताती है. ये वो आवाज है जो आपके शहर में आपको अपनों से मिलाती है. ये आवाज है जो अमन की है. ये वो पैगाम है जो अमन है. रेडियो अमन 88.4 अमन का पैगाम.

0: It's 3 o'clock. Hourly time check is brought to you by Radio Aman. Jhan Rang Aman. Welcome to Radio Aman 88.4.
1: चाहतों के रंग अमन के संग अमन रेडियो 88.4 नेटवर्क।
0: जमजम हेयर शैम्पू एंड जमजम हेयर ऑयल। जमजम हेयर ऑयल द विख्तानो कुलाकड़ी यो पदवा और विख्तानो लावर कवि यो कुदरती चमक चमक। آیا ستاسو په ویښتانو کې خشکی ده؟ ویښتان مو غورځیږي؟ ویښتان مو وده نه کوي یا مو ویښتان ماتیږي؟ زمزم هیر شیمپو اینڈ زمزم هیر آئل هم ستاسو د فاره دی، کوم چې ستاسو د ویښتو خشکی خارښ په مکمل توګه ختموي. نو بالکل جی، هم اوس ځان له انتخاب وکړئ زمزم هیر شیمپو اینڈ زمزم هیر آئل، چې هایست مو یو فدوشی. نو د ملاویدو پته یاد ساتئ، فرنٹیر فرنیچر چارفائی نایلون مارٹ مد مقابل گلی گلابی فم ٹانگ سٹی، رابطہ نمبر 0343-912-1745.

alaikum. Assalamu alaikum and assalamu alaikum. A very warm welcome and good evening, ladies and gentlemen. The Tangsara Taluk Larunki Tool Arvidunki at Aman Radio Atasi Isharia Char Chichura Arvidunki the Tool Pukhidmati Z Yenitasu Kurba Tasu Hus Tasu Dus RJ Tasir Tulu Tamai. Assalamu alaikum. जी चरंग चाल दर्शियो टिक टाक यू तबेतुना सियतुना मिसाजुना वक्सात मुशिदा ज यानी तासु कुर्बा तासु हुस तासु दोस आर जी तासीर योजरी बियात तासु पुद्रान खिदमत से हाजिर यम और बिल्कुल अगसे फ्रेश मस जबरदस्त और बिल्कुल दासे जिकम खलक मिमी नहीं करना अगर मैं तारीफ की वाकी वही जी तासीर भाई दिस्पिनो कालो सर उकत दासे प्रक करे چه مگاو پوشتنی ها غور سره دی دست درگی چی کمیدی کنه وای سمی خماری دی رشتی هوای او جی

0: You are listening to Radio Ahmad Network.
1: We got more hits for you, so stay tuned.
0: 88.4 FM.
2: क्या आप बालों के गिरने, खुश्की और कमजोर बालों से परेशान हैं? अब फिक्र छोड़ दें, क्योंकि आ गया है डॉक्टर जैन हेयर ऑयल और शैम्पू आपके बालों की मुकम्मल हिफाजत के लिए। कुदरती अज्जा से तैयार करदा बालों की जड़ों को मजबूत बनाएं, बालों को दे कुदरती चमक और नरमी, खुश्की और हेयर फॉल में मददगार। डॉक्टर जैन हेयर ऑयल आपके बालों को इजायत फराहम करें, जबकि डॉक्टर जैन शैम्पू गहराई से साफ करके ताजगी देता है। सिर्फ चंद हफ्तों के इस्तेमाल के बाद महसूस करें मजबूत, घने और सेहतमंद बाल। अपनी खूबसूरती में इजाफा करें और अपने बालों को दें बेहतरीन केयर। आज ही इस्तेमाल करें डॉक्टर जैन हेयर ऑयल और शैम्पू, क्योंकि खूबसूरत बाल आपकी पहचान है। तो पता याद रखिए, हमजा जनरल स्टोर, न्यू बनारसी होटल, टांग सिटी। मोबाइल नंबर 0344-93-63-780। व्हाट्सएप नंबर 0342-26-48-435।
0: Welcome to Radio Aman 88.4.
3: अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू। कदरमन उर्दून को नजमान खटक दगा टाइम के मौजूद सेहत होम्यो मेडिकल अस्पताल के कमचे पटांग के तंग बाजार के नूर मार्केट के वकी दे दो जड़े डखाने गले सर नजदे बिल्कुल ख्वाब हुआ नुनन चुके फ्रिकेम दे मुख्तलिफ मरीजान रगली दी अवसर बाखबरी तरीको दो डॉक्टर नूर हसन हानी सब्जे से पहले सरा अवर सरा होम्योपैथिक तरीके इलाज हवले सरा बदू सरा खबरी को चाया डॉक्टर से मना दो इलाज शुरू कर दे सुमरा फर्क रगले दे सो फर्क दे मखसूस कर दे कना تمازے منسرے اسے رزے دوسرا خبر ہے طریقو بالکل جی دغه ټایم کې منسرا یو بابا ولارتي دوسرا خبر ہے طریقو اسی
4: السلام علیکم وعلیکم السلام اجی سے نام مسدا محمد حسین محمد حسین کون سے سر تعلق سے تھے ضلع ٹانگ کے سیگو اور اصل سے جنوبی وزیرستان اچھا ضلع ٹانگ کی کم سے کیوں سے ضلع ٹانگ کے زور مرکز اور تبلیغی مرکز اور شاطا بیماری والا مشم اسپتال کا تلا ہوتا نا گزارا پیرا نشو کہنا بیا گا تھا نور حسن خان تھا اچھا نور حسن خان سر میں رمضان سے رجا سے گانا بیا تکلیف سے ڈاکٹر ہے اچھا اچھا بیا سول چاہا نور حسن خان تھا ویسا اور چلو سینے سے میں سوئی کو آئی دھڑکائی گاؤں مسئلہ ماتا ڈاکٹر صاحب تجھ دوسرے راگ لے صحت ہومیو میڈیکل اسپتال دا روگ ہے نو ڈاکٹر صاحب سو رسو دوائی دے رکڑا یارا 15 دن دوائی ہے راکڑا خب آم اچھا اخوار اللہ کو سرا ٹھیک ٹھاک شو یعنی تو سے اچھا غیدو ہے سرا بلکل ٹھیک شو لگا اے کہ سرا بلکل ٹھیک شو اس میں بیاول کیا دا دلتا ویدشا کدائی شیئے دا سرا دے تو پیرا شاپا وش سیشو اجی سے با خلق تا سب پیغام میر کبھی سو کی تو آواز ہور بھی او خلق تا بتا سی ہے اخل تا سدا یا یہ چیرا